त्यस्तै छोरा भए पनि सन्तानको बाटो एउटी छोरी पारी कान्छी पकाइदेली आँटो पोखराको बजारमा जीवनदानी सुठो खाना आमै खाना बाबा ब्याले पैको जुठो मुची मान्छे लामी चुठो पछि जात्रै पुठो साडी भने समातेको हरे।